0: सर ओम आओं बाजारा गोर पेमा थे जल बाजारा समाया जास दे भाला हूँ
1: एउटा घर संग हजुर एउटा घर नंग हे माया एउटा घर टेकरमा घुमैना घुमै हजुर फुलडेन घुमै घुमै हे माया एउटा घर टेकरमा न त खानु पाउनु हजुर न त लाउनु पाउनु हे माया धिकर मेरो चेकरमा

गरेको जमन हजुर बेमन गर्छौ भने हे माया घस खाउन निउरेर सिरिसको हालो हजुर बगैनको सोइला ए माया गया बारी जोनुलाई खातिरी जानलाई हजुर मिठाई खानु पर्ने ए माया चालेर चिनीमा नपत्याइदिएके हजुर हेर्नु सवारी होला ए माया चालेर चिनीमा सालको पदमा हजुर पैसा राख्नु हातमा ए माया रञ्चनको सिनेमा तपाईँ र हामी हजुर हेर्नु जाउँ है त ए माया रञ्चनको सिनेमा सालको पदमा हजुर पैसा राख्नु हातमा हे माया रञ्चनको सिनेमा होइन यार